0: वर्षसम्म मलाई स्यालेरी दिएर राखे
1: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9860 28575 98068 15947 98 5 32 575
2: हेलो
3: हजुर
2: सन्चै कस्तो छ हजुरलाई
4: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
2: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
4: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
5: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ
6: कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा
7: फोन नम्बर 061-57-915
8: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
9: एरिया मैले घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अझल गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
13: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
14: होइन के भन्छ यो रेडियाले तिल लगा त कान्छ
13: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्नमा लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम उमंग सुन्न

शान्ति हरेक मानिसको हृदयमा रहेको एउटा चीज हो। मलाई लाग्छ कहिलेकाहीँ हामी के सोच्छौं भने शान्ति हाम्रो लागि इच्छाहरूको परिपूर्ति हो, अनि राम्रो जागिर प्राप्त भएपछि शान्ति हुन्छ भनेर कसैले सोच्छ। हरेक मानिससँग दुईवटा चीज हुन्छन्, हामीभित्र मन हुन्छ र अर्को हृदय। हृदय एउटा त्यो वाहक हो वा त्यो एउटा कचौरा हो जसमा हामीमा भएका राम्रा चीजहरू हुन्छन्, दया, आनन्द, मानवता, विवेक, ज्ञान, प्रकाश, अनि त्यही कुरासँग जोडिनु नै वास्तवमा शान्ति हो। शान्ति हामी मध्ये प्रत्येक भित्र छ। सबभन्दा महत्वपूर्ण कुरा के हो भने जब हामी शान्तिका बारेमा सोच्छौं हामी यही सोच्छौं शान्ति कतै अन्त्यबाट प्राप्त हुन्छ, हामीले प्राप्त गर्नुपर्छ। सबभन्दा ठूलो कुरा के हो भने मानिसहरूलाई यो आश्चर्य पनि लाग्न सक्छ जब म मानिसहरूलाई भन्छु शान्ति त पहिलादेखि नै तपाईँभित्र छ, शान्तिलाई कतै खोज्नु आवश्यक छैन, तपाईँले आफूले आफूलाई चिन्नु आवश्यक छ, तपाईँ को हुनुहुन्छ। सुकरातले भनेका थिए आफूले आफैलाई चिन्नुहोस्। आज त्यसको अर्थ के भयो? आज मानिसले हरेक चीजलाई जान्ने कोशिश गर्छ तर आफूले आफूलाई चिन्ने प्रयास गरिरहेको छैन। उसँग धेरै साथीहरू छन्, ट्विटरमा छन्, फेसबुकमा छन्, वाट्सएपमा छन्, परन्तु त्यसमा पनि केही यस्तो छ जसमा ऊ सम्मिलित होस् अनि आफूले आफूलाई चिन्ने कोशिश गरिरहेको होस्, आफूले आफूलाई चिन्ने प्रयास गरिरहेको होस्। यदि मानिसले आफूलाई चिन्ने कोशिश गर्यो भने उसले शान्ति आफै भित्र नै पाउनेछ। अनि सबभन्दा ठूलो कुरा के हो भने कबीरदासजीले पनि यही भनेका छन्, आत्मज्ञान सेल्फ नलेज, आफूलाई नचिनिकन आत्मज्ञान बिना नर भटके क्या मथुरा क्या काशी, मृग नाभि में है कस्तूरी बन बन फिरत उदासी। प्रतिस्पर्धा त बाहिर छ, प्रतिस्पर्धा भित्र कहाँ छ र मानिसको? जे जे उसले गर्छ बाहिर, जे जस्तो दौड़मा ऊ सम्मिलित छ, जस्तो जस्तो दौड़मा ऊ दौड़िरहेको छ, जुन चीजका पछि ऊ दौड़िरहेको छ, ऊ त बाहिर दौड़िरहेको छ अनि आफूभन्दा टाढा गइरहेको छ। म जुन चीजको कुरा गर्दैछु एक मिनट रोकिएर यो पनि सोच्नुहोस्, म आफूतिर कसरी दगुरू, म आफूभित्र कसरी आउँ, म भित्र जुन सम्भावना छ, जुन म भित्रको चीज छ, जुन म भित्र हृदयमा जुन चीज विराजमान छ, त्यहाँसम्म म कसरी पुगौं, किनकि त्यहाँ म शान्ति पाउनेछु। हामी के सोच्छौं भने जब हामी सफल हुन्छौं तब हामीलाई शान्ति प्राप्त हुन्छ, तर सफलताको खुड्किलो छ नि त्यसलाई कसरी बनाइएको छ भने कसैले भन्छ दुई खुड्किला चढ्नुहोस् तब मात्रै सफल हुनुहुन्छ। जब तपाईँ दुई खुड्किला चढ्नुहुन्छ त्यसपछि फेरि भनिन्छ होइन दुई खुड्किला अझै चढ्नुपर्छ, जब दुई खुड्किला अझ चढ्नुहुन्छ तब भनिन्छ दुई अझ चढ्नुपर्छ, चढिरहन्छन् तर यो कहिले पनि सोच्दैनन् सफलता मलाई प्राप्त भयो कि भएन, या सफलता हामीभित्र पहिलेदेखि नै छ। जुन चीजलाई हामी बाहिर खोज्दैछौ त्यो हामी भित्रै छ, यसको अर्थ यो होइन हामी बाहिर सफल हुनु हुँदैन, यसको तात्पर्य यो होइन हामी छत मुनि बस्नु हुँदैन, यसको अभिप्राय यो होइन हाम्रा बच्चा भोके मर्नुपर्छ, होइन यस्तो होइन। यदि तपाईलाई आफ्नो जीवनमा शान्ति पनि चाहिन्छ भने बाहिर हामी जे जे गर्छौ त्यो पनि गर्नुहोस्, तर तपाई अन्तर्मुख भएर तपाईँभित्र जुन चीज छ त्यसको अनुभव पनि गर्नुहोस्। हेर्नुहोस् म सबैसँग एउटै कुरा भन्छु, प्रत्येक मानिस जो यो संसारमा छ, संसारका प्रत्येक मानिस अन्तर्राष्ट्रिय शान्ति वक्ता हुन्, सबैजना शान्तिदूत हुन्। हामीले यो बुझ्नुपर्छ अनि योसँग जुन जिम्मेवारी आउँछ त्यो के हो भने हामीले आफूले आफूलाई चिनौं, हामी को हौं, बाहिर जे भइरहेको छ त्यो भइरहेको छ। हेर्नुहोस् जब

यसका साथमा दबाव सिर्जना गर्नुहुँदैन। योसँग त सौभाग्य प्राप्त हुन्छ अनि संसारका प्रत्येक मानिस भाग्यमानी हुन्, सबैजना भाग्यशाली छन्। जस्तो भनिएको पनि छ, भिखा भूखा कोही नहीं, सबकी गठरी लाल, गठरी खोल्न भूल गए, इस विधि भए कंगाल। सबैसँग छ तर सबैले खोल्न सक्दैनन् आफ्नो पोकालाई। यदि पोकालाई खोलेमा सबैलाई थाहा हुनेछ त्यसभित्र कस्तो बहु

तपाई जान्न चाहनुहुन्छ तपाई को हो? हुन सक्छ यो प्रश्न तपाईलाई केही अनौठो लाग्ला, तर तपाईको वास्तविक कथा त्यति बेला शुरू हुन्छ जुन पलबाट तपाई स्वयं यसलाई महसुस गर्न शुरू गर्नुहुन्छ। तपाई भित्र के घटित भइरहेको छ? यदि यो जीवन नै तपाईको कथा हो भने के तपाई यो कथालाई अझ रोचक बनाउन चाहनुहुन्न? कोही मान्छे चाहन्छन् उनीहरूको जीवन रोमाञ्चक होस्, उनीहरूको कथा एउटा एडभेन्चर होस्, उनीहरू हिमाल चढ्न चाहन्छन् वा केही यस्तो नयाँ कार्य गर्न चाहन्छन् जुन उनीहरूले भन्दा पहिला अरू कसैले पनि नगरेको होस्। तर सबैभन्दा महत्वपूर्ण रोमाञ्चक जीवनमा के हो थाहा छ तपाईलाई? सबैभन्दा ठूलो एडभेन्चर हो आफू भित्र हेर्नु र वास्तवमा आफूले आफैलाई जान्नु। यो थाहा पाउनु कोही तपाई भित्र विद्यमान छन् जो सदैव तपाई सँगै रहन्छन्। उनी कहिले पनि बदलिँदैनन् भलै तपाईको यो शरीर उमेर सँगसँगै बदलियोस्। जीवनको यो पूरै कथाभरि नै तपाई सदैव आफैसँग त हुनुहुन्छ नि। कहिले आफूसँग साँचो मित्रता पनि गाँस्नु भएको छ? के तपाई साँच्चै नै सुन्न चाहनुहुन्छ? वास्तवमा तपाई के चाहनुहुन्छ? केही त छ जसलाई तपाईको हृदय सधैँभरि चाहन्छ। एउटा यस्तो तिर्खा, एउटा यस्तो चाहना जो सदैव तपाई भित्र रहिरहन्छ, कहिले तपाईबाट टाढा हुँदैन। जब साँच्चै नै त्यस तिर्खालाई, त्यस चाहनालाई तपाईले महसुस गर्न थाल्नुहुन्छ नि, त्यति बेला तपाईले यो बुझ्न थाल्नुहुनेछ कि अब तपाई आफ्नो कथा आफै लेख्न तयार हुनुहुन्छ।

हामी प्रत्येक कुरालाई आफ्नो मन र बुद्धिद्वारा बुझ्न चाहन्छौ, तर केही यस्ता चिजहरू छन् जसलाई केवल अनुभव मात्र गर्न सकिन्छ, जस्तो तिर्खा लाग्नु र पानी पिएर तृप्त हुनु। प्रेम र आवाज।

0: हेलो
1: हजुर, सन्चै
0: कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayatka sampurna hotel sambandhi talim ka lagi
4: Kantipur Hotel Training Center.
3: Barsau dekhi desh videsh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine videsh ma manyata prapta antarrashtriya star ko pathyakram
5: sathai hostel ko byawastha pani raheko cha.
4: Tari hotel haru ma field visit ra field training garaine, city visit dwara skill test garai certificate dine tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
8: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
7: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
9: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
10: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगनगौडा।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
11: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
11: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60। दोस्ती टु मिट छ। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोध श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तरसंवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साच्चै जने एउटा सद्भाव अमन चयन साच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै जागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सफल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नापा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको होटेर पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशाधित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ
11: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। आज श्रावण महिनाको सोमबार, सोमबारको श्रावण महिनामा विशेष महत्व रहेको छ र हामीले श्रावण महिनाको विशेष महत्वलाई बढ़ी उजागर गर्ने गरेका छौं। आज पनि हामीले छलफल गर्नेछौ श्रावण महिनाको महत्व र शिव भगवानको पूजा आराधनाको महिमाको विषयलाई जोड्नेछौ। त्यो सँगसँगै बोलबम धाम को रूपमा हामीले केदारेश्वर मन्दिरलाई लिने गरेका छौं। यो प्रसंगलाई पनि हामी उठान गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ
1: केदारेश्वर महादेव मरी सेवा आश्रम तथा केदारेश्वर वैदिक गुरूकुल विद्याश्रमका पीठाधीश डाक्टर सिद्ध घन चैतन्य महाराजजी हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौ। महाराजजी, यहाँलाई कार्यक्रममा स्वागत।
2: नमस्कार
0: हजुर। के छ गुरु, अहिले यो श्रावण महिनाको सोमबार आज हामी मनाउँदैछौ, यसको महत्व चाहिँ के छ?
2: श्रावण महिनाको महत्व भगवान आशुतोष सदाशिवको आराधनाको प्रमुख पर्वको रूपमा हाम्रो वैदिक सनातन संस्कृति, हाम्रो नेपालको जुन संस्कार संस्कृतिमा चाहिँ यो श्रावण महिना बर्खायाम भएको हुनाले र भगवान सदाशिव लाई जलधारा प्रियो शिव भनेको छ। भगवान शिवजी चाहिँ शिवलाई जति जलधारा अर्पित गर्यो त्यति त्यो भगवान प्रसन्न हुनुहुन्छ। यसको कारणको रूपमा के छ, यसको तात्पर्य भनेदेखि जब देवासुर संग्राम भयो, देवासुर संग्राम पश्चात त्यो समुद्रबाट विष को प्राकट्य भयो, विष निस्क्यो पहिला, अमृत निस्कनुभन्दा पहिला, र त्यो विषलाई भगवान भोलेनाथले जगत कल्याणको लागि त्यो विषलाई पान गर्नुभयो र त्यो विष पान गरेलाई भगवानले फेरि आफ्नो घाँटीमा उसलाई स्थापित गर्नुभयो। किनभनेदेखि बाहिर उखेलो भनेदेखि बाहिर जगतलाई असर पर्छ, भित्र मैले राखौँ भनेदेखि भित्र पनि परमात्माको भित्र पनि भित्र बाहिर सर्वत्र जगत छ, अथवा भित्र भगवानले भगवान नारायणलाई राख्नु भएको छ। त्यस कारणले कसैलाई असर नपर्ने गरी भगवानले त्यो विषलाई आफ्नो कण्ठमा धारण गर्नुभयो र त्यो वास्तवमा त्यो विष भनेको एउटा कथाको रूपमा भन्दाखेरि समुद्रबाट विष निस्क्यो भन्ने गरिन्छ। तर त्यसको भाव चाहिँ के हो, यसको लक्ष्य तात्पर्य अर्थ के हो भनेदेखि यो संसार एक प्रकारको काम क्रोध लोभ मोह ईर्ष्या राग आदि नाना किसिमका समूहको एउटा त्यो विषको पुञ्ज हो। संसार एक प्रकारको सागर हो र यो संसारमै अमृत पनि छ र विष पनि छ र त्यस यो संसार रूपी सागरलाई जब हामी मन्थन गर्छौं त मन्थन गर्दाखेरि पहिला नराम्रा कुराहरू मात्रै निस्किन्छ अनि अन्त्य पश्चात त्यो चर्चा परिचर्चा हुँदै हुँदै वाद विवाद हुँदै हुँदै अनि वास्तविक तत्व निस्किन्छ। त्यसको त्यो समुद्रको मन्थनको तात्पर्य चाहिँ रहस्य चाहिँ त्यो हो र अब त्यो सबै नराम्रो चिजलाई पचाउने सामर्थ्य, त्यसलाई आत्मसात गर्ने सामर्थ्य, त्यसलाई व्यवस्थापन गर्ने सामर्थ्य केवल ईश्वरमा छ। त्यस कारण त्यो परमात्माले त्यो विषलाई कथाको रूपमा भन्दाखेरि त्यो समुद्रबाट निस्केको विषलाई भगवानले आफ्नो स्मरण गर्नुभयो र त्यो संसारको जस्तै त्यो विषले भगवानलाई पनि असर गर्यो। यानि त्यो विषमा त्यति तागत थियो कि स्वयं शिवलाई पनि त्यसले चाहिँ आफ्नो प्रभावमा लियो। भगवान शिव पनि त्यसको उष्णताले त्यसको गर्मीले प्रभावित हुनुभयो र समस्त देवताहरूले चाहिँ त्यो भगवानलाई शान्त पार्नको लागि भगवानको त्यो तेजलाई या त्यो विषको प्रभावलाई शान्त पार्नको लागि अभिषेक इत्यादि गरियो, जल अर्पित गरियो र त्यसै कारणले भगवानसँग र संयोगले त्यो महिना चाहिँ श्रावण महिना पर्दो रहेछ र त्यसै कारणले चाहिँ श्रावण महिनामा इन्द्रले पनि भगवानको पूजा गर्ने, देवताहरूले पनि भगवानको जलाभिषेक गर्ने र त्यस कारणले त्यो भगवानलाई एउटा हाम्रो भावले हुन चाहिँ भगवानलाई कहाँको कार्य गर्मीले प्रभावित गर्छ र कहाँ उहाँलाई शान्तिको अपेक्षा हुन्छ र हामीहरूले दिएको त्यो एक थोपा जलले भगवानलाई के हुन सक्छ र हुन चाहिँ वास्तवमा तर त्यो हाम्रो भक्तहरूको भावले चाहिँ त्यो प्रकट गर्छ मैले भगवानको जुन एक प्रकारको भगवानलाई परेको अप्ठ्यारोलाई मैले शान्त गरिदिएँ भन्ने आफूलाई आफ्नो मनको सन्तोषको लागि त हामीले त्यो गर्ने गर्छौं र त्यसले हामीले पुण्य पनि प्रदान गर्ने गर्छ र यसको तात्पर्य चाहिँ यही हो कि यो संसारको जुन नकारात्मक सोचहरू छन् नकारात्मक कुराहरू छन् त्यो कुरोलाई पचाउनको लागि त्यसलाई शमन गर्नको लागि भगवान नै सामर्थ्य छ र त्यसैले यसलाई शमन गर्न सक्छ जो परमात्माको शरणमा जान्छ र त्यो परमात्माको शरणमा गएकोलाई पनि त्यसले केही न केही प्रभावमा लिन्छ तर आफ्नो त्यो धैर्यता आफ्नो साधना आफ्नो त्याग आफ्नो समर्पणले उसलाई चाहिँ भगवान शंकरले शान्त पारे जस्तै त्यो साधकले पनि शान्त पार्न सक्छ र यस किसिमले यो श्रावणको महात्म्य भनेको यस प्रकारले भगवानलाई अभिषेकद्वारा चाहे त्यो मोक्षको कामनाले होस् चाहे लौकिक भोग पदार्थको कामनाले होस् चाहे जुनसुकै कामनाले भए पनि भगवान शंकरलाई जो जगतका नियन्ता हुनुहुन्छ महादेव पनि जसलाई भन्ने गरिन्छ वास्तवमा शिव भनेको कल्याण स्वरूप हो त्यो परमात्मालाई और जल भनेको एक प्रकारले अमृत तत्व हो जललाई अमृत भनेको छ तो अमृत प्रदान गरेर आफ्नो मनको शान्ति आफ्नो मनलाई चाहिँ मैले यो गरेँ भनेर आफ्नो मनलाई चाहिँ उ गर्नको लागि यसले धेरै महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
0: हजुर गुरु साउन महिनामा पनि फेरि सोमबारको महत्व चाहिँ के हुन्छ?
2: सोम भनेको यो शान्तिका प्रतीक र धरतीलाई अमृत प्रदान गर्ने देवताको रूपमा हाम्रो शास्त्रले वर्णन गरेको छ र भगवान शिवका अनन्य सेवक अनन्य भक्त यो सोम नामका देवता हुन्। उनको नाममा नामकरणले पुकारिएको जुन सोमबार हो त्यो सोमबार भगवानको प्रिय भएको हुनाले र नक्षत्रहरूको अधिपति पनि सोम हो र त्यसकारणले पनि सोम देवताको सोम ग्रहको आफैमा अत्यन्त महत्वपूर्ण र त्यसै कारणले भगवान भोलेनाथले आशुतोषले सोमलाई सोम भन्नु या चन्द्रमा प्रसिद्धि छ चन्द्रमालाई चाहिँ भगवानले आफ्नो ललाटमा धारण गरेर त्यो चाहिँ भन्दाखेरि चाहिँ त्यो आफूले ग्रहण गरेको जुन एउटा विष छ त्यो विषलाई चाहिँ त्यो अमृतको बिन्दुले चाहिँ केही रूपमा शमन गर्न सकियोस् भनेर भगवानले यसलाई धारण गरेको भएर भगवानको अत्यन्त प्रिय बार जुन दिनमा भगवानको आराधना उपासना व्रत बस्नाले चाहिँ भक्तहरूले चाहे त्यो सकामी होस् चाहे निष्कामी होस् उसले आफ्नो मनोवांक्षालाई प्राप्त गर्छ भनेर हाम्रो शास्त्रहरूमा हामी किनभनेदेखि सनातन धर्म भनेको शास्त्र प्रमाणलाई मान्नेवाला हो त्यसमा तर्कको पनि स्थान अवश्य रहन्छ तर तर्कको स्थान गौण रहन्छ शास्त्रलाई नै प्रमाण मान्दछ। हाम्रो शास्त्रहरूमा सोमबारलाई भगवानको आराधनाको प्रमुख दिनको रूपमा ग्रहण गरेको हुनाले परम्परादेखि नै अनादिकालदेखि नै शिवजीको आराधना चाहिँ विशेष रूपमा सोमबारमा गरौं भनेर यसरी शास्त्रमा वर्णन गरेको हुनाले अवश्य पनि शास्त्रको वचनलाई हामीले मान्दै सोमबारका दिन भगवान यद्यपि अरू दिन पनि गर्छौं र सोमबारका दिन विशेष रूपमा उत्साहका साथमा हामीले गर्ने गर्छौं।
0: हजुर गुरु यसको सोमबार पूजा व्रत उपासना गर्ने केही विधि हुन्छ कि कसरी गर्ने?
2: व्रत भनेको उसको व्रत शब्दको अर्थ नियम नियममा बस्नु अनुशासनमा बस्नु आफ्नो आचरणमा बस्नु र अनुशासन आचरण नियममा बसेर आफ्ना भित्रका काम क्रोध लोभ मोह ईर्ष्या राग इत्यादि द्वेषहरूलाई पराजित गर्नु उनलाई समन गर्नु अर्थ सबै दोषहरूलाई अनि विष जतिलाई भगवान शंकरलाई दिए जस्तै आफ्ना भित्रका त्यस्ता दुर्गुण रूपी विषहरूलाई भगवानको शरणमा अर्पित गरिदिनु यो चाहिँ व्रतको उद्देश्य हो तात्पर्य हो। आजभोलि व्रत भन्नाले त्यो खाना नखानु इत्यादि लिन्छ, तर त्यो खाना नखानु भन्नुको तात्पर्य त्यस्तो प्रकारको आहार लिनु सकेसम्म नलिनु जसले मन हल्का होस्, बुद्धि एकदम सकारात्मक सोच सक्ने बुद्धि होस् र शरीर एकदम स्फूर्तिवाला होस्, शरीरमा कुनै प्रकारको आलस्य नहोस्। किन अब अन्न इत्यादि खाइराख्नाले शरीरमा एक प्रकारको आलस्य मनमा मालिन्यता भएको हुनाले त्यो खाना नखाएपछि मन हल्का हुने, बुद्धि स्वच्छ हुने, शरीर हलुङ्गो हुने भएको कारणले त्यो एउटा साधनको रूपमा, उपयोगी साधनको रूपमा चाहिँ खाना नखानु भन्ने हो। तर त्यसको लक्ष्य चाहिँ आफ्नो नियम अनुशासनमा बस्नु चाहिँ उसको लक्ष्य हो र त्यसरी बसेर भगवान आशुतोषको साकार रूपमा निराकार रूपमा आफूले जानेको विधिले या शास्त्रीय पद्धतिले भगवान शंकरको पूजा गर्नु, विशेष गरेर भगवान शंकरको लागि चाहिँ मैले पहिले भने जल नै भगवानको लागि अति प्रिय हो र त्यसको अलावा भगवानले स्वयं भन्नुभएको छ पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या प्रयच्छति तदह भक्त्युपहृतम अस्नामी प्रयतात्मनः पात बिलुपत्र तुलसी पत्र दुर्गापत्र समी पत्र आदि पत्रहरूद्वारा आफूलाई उपलब्ध भएको फूलहरूद्वारा जल दूध इत्यादिद्वारा भगवानलाई हामीले आफ्नो भाव प्रकट गर्ने हो, आफ्नो श्रद्धा अर्पित गर्ने हो। यही यसको व्रतको तात्पर्य हो।
0: हजुर, जस्तै यो बोलभम दामको रूपमा चाहिँ पहिचान बनाएको छ केदारेश्वर महादेव मणि आश्रमले, यसलाई चाहिँ कसरी व्याख्या गर्नुहुन्छ?
2: प्रत्येक स्थानको, समयको, परिस्थितिको, व्यक्तिको, समूहको, देशको समय समयमा आफ्ना पहिचानहरू, आफ्नो छुट्टै अस्तित्वहरू, उसका आफ्नै केही पहिचानहरू बन्ने बिगर्ने गर्दछन्। गण्डकी प्रदेश जो कि राजनैतिक दृष्टिले, सांस्कृतिक दृष्टिले, धार्मिक दृष्टिले, आध्यात्मिक दृष्टिले, प्रत्येक क्षेत्रले, प्रत्येक दृष्टिमा नेपालको यो गण्डकी प्रदेश आफैमा महत्वपूर्ण, आफैमा एक अत्यन्त ऊर्जावान यो प्रदेश मानिन्छ। यही प्रदेशमा देवघाट जस्तो पवित्र, यही प्रदेशमा रुरु क्षेत्र जस्तो भगवानको एक सिद्ध स्थान, यही क्षेत्रमा भगवान व्यास जो समस्त इतिहास पुराणका कर्ता वेदका विभाजक, भगवान व्यासको जन्म स्थान, यही प्रदेशमा समस्त जगतलाई मुक्ति पार्ने जुन क्षेत्रमा गइसकेपछि मुक्ति अवश्य छ त्यो मुक्ति क्षेत्र, यही क्षेत्रमा पुलस्थ पुलाश्रम क्षेत्र र यही क्षेत्रमा यो कश्यप ऋषिको तपोभूमि आदि आदि कारणले जहाँ ऋषि मुनिहरू बसेर आज पनि तपस्या गरिरहेका छन् त्यस्तो महत्वपूर्ण यो गण्डकी प्रदेशको कास्की जो कि कश्यप ऋषिको साधना भूमि, तपोभूमि, ज्ञान भूमि र प्राचीन कालमा चाहिँ विद्याको लागि चाहिँ एक केन्द्रको रूपमा प्रख्यात भएको यो कास्कीको आजको दृष्टिमा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण र देशकै अर्थतन्त्रलाई चाहिँ एउटा टेवा दिने जुन पोखराको बैदाम क्षेत्रमा अवस्थित जो केदारेश्वर भगवानको जुन पीठ छ त्यसको महत्व आफ्नैमा के महत्व छ भन्दाखेरि आजभन्दा लगभग 125 वर्ष पूर्व नेपालका एक धरती पुत्र, नेपालका सिद्ध सन्त स्वर्गद्वारी महाप्रभुद्वारा स्थापित, उहाँको शिष्य, उहाँको प्रेरणाले उहाँको शिष्यद्वारा स्थापित भगवान केदारेश्वरको जुन धाम हो कालान्तरमा गएर केही उपेक्षित रूपमा भयो भन्ने कुरो पनि हामीले सुन्छौं, तर बाहिर दृष्टिमा उपेक्षित देखिए होला तर भित्रभित्र उहाँको शक्ति, किनभनेदेखि कसैले केही शक्ति आर्जन गर्नुपर्छ भनेदेखि केही दिनको लागि गुप्तवास बस्नु पर्दो रहेछ क्या। ऋषि मुनिहरूले पनि केही वर्ष केही साधन प्राप्त गरेर एकान्त बसेर मात्रै अनि उहाँहरूले सिद्धि प्राप्त गर्नुहुन्छ। त्यस्तै प्रकारले केदारेश्वर भगवानको पनि केही वर्ष स्थापना कालको केही वर्ष पश्चात उहाँ एक बार साधना या भक्तहरूलाई ज्ञान भक्तहरूलाई शक्ति प्रदान गर्नको लागि गुप्त रूपमा उपस्थित हुनुभयो भनेदेखि वर्तमान समयमा चाहिँ उहाँको एक विशेष रूपले प्रचार प्रसार भइरहेको अवस्था र यसै बीचमा अहिले नेपालमा चाहिँ भनौँ अब भन्ने गरिन्छ भारतबाट आएको जुन बोलबम को जुन महाउत्सव छ बोलबम तीर्थयात्रा जुन यात्राको उद्देश्य चाहिँ पवित्र तीर्थ क्षेत्रबाट पवित्र नदीबाट जल ग्रहण गरेर पैदल यात्रा गर्दै भगवानको भजन कीर्तन ध्यान गर्दै केही दुर्गमा गएर भगवानको पीठमा जल अर्पण गर्ने एउटा परम्परा बस्यो आजभन्दा 40-50 वर्ष पूर्व भारतको वैद्यनाथ क्षेत्रमा र त्यही परम्परा चाहिँ यहाँका भक्तहरूद्वारा पनि किनभने के एउटा जुन धार्मिक जुन संस्कार छ धार्मिक क्रियाहरू छन् त्यो देखासिखी मान्छे त्यसमा प्रवृत्त हुन्छ अब नेपालका धेरै भक्तहरू चाहिँ वैद्यनाथ धाममा त्यत्रो धार्मिक महत्व हुन्छ श्रावण महिना भक्तहरू त्यहाँ घुइँचो लाग्छ भन्ने सुनेपछि व्यक्तिहरू उता जाने उनको प्रवृत्ति भयो तर यहाँका राष्ट्रवादी शक्तिहरूले चाहिँ त्यो चिजलाई हाम्रो नेपाल पनि एउटा धार्मिक क्षेत्र हो हाम्रो नेपालमा पनि शक्तिपीठहरू छन् यहाँ पनि शिवालय मन्दिरहरू छन् हामीले आफ्नै देशमा चाहिँ किन यो यात्रा यो कार्यक्रम नगर्ने भन्ने पवित्र सोचका साथमा राष्ट्रिय सोचका साथमा कतिपय व्यक्तिहरूले पूर्वको धरान पिण्डेश्वरमा शुरू गर्नुभयो कतिपय व्यक्तिले आजभन्दा 17 वर्ष पूर्व यो केदारेश्वर धाममा शुरू गर्नुभयो त्यसरी चाहिँ भगवान शंकरलाई जल अर्पण गरेर आफ्नो भावलाई भगवानको चरणमा अर्पित गर्ने एउटा पवित्र परम्परा शुरू भयो र एउटा केदारेश्वरको त्यो एउटा पहिचानको रूपमा पनि अहिले स्थापित भएको छ र भक्तहरू धेरै संख्यामा उत्साहका साथमा भगवान शंकरको जलाभिषेक गर्नको लागि आउनुभएको छ र प्रत्येक वर्ष यसको संख्या बढ़िरहेको छ र यसप्रति जनताको भाव बढ़िरहेको छ र यसमा भएका नराम्रा पक्षहरू घटिरहेका छन् सकारात्मक पक्षहरू बढ़िरहेका छन् राम्रो
0: गाईघाटको जल र जुन चाहिँ भगवान शिवलाई अर्पण गरिन्छ गाईघाटको जलसँग चाहिँ के सम्बन्ध छ अथवा घरकै जल ल्याएर चलाउन नहुने के हुन्छ कि अथवा के हो यो चाहिँ प्रसङ्ग
2: होइन के छ भने मैले पहिला निवेदन गरे भगवानलाई जल अर्पण गर्नको लागि त हामीले जहाँ सुकेको पनि जल अर्पण गर्न सक्छौ तर तीर्थको जल पवित्र नदीको जल जो कि हिमालयबाट बगेर आएको शुक्ला गण्डकी जसलाई चाहिँ संस्कृतमा श्वेत गण्डकी या शुक्ला गण्डकी भनेर हाम्रा पुराणहरूमा वर्णन गरिएको छ र अब घरबाट ल्यायो अनि घरको ढोकाबाट आयो अनि त्यो घरमा गयो त्यसको त्यति भाव त्यति महत्व किनभनेदेखि हामीले जुनसुकै अनुष्ठानको साधनाको फल पाउँछौ त्यसमा प्रधान भावको रहन्छ हामीले घरबाट लिएर हिँड्दाखेरि त्यस प्रकारको भाव त्यस प्रकारको उमङ्ग त्यस प्रकारको उत्साह रहँदैन जति हामी टाढा गएर भावका साथमा भगवानको कीर्तन गर्दै भगवानको चिन्तन गर्दै म गाईघाट जाँदैछु त्यो गाईघाटको पवित्र नदीको दर्शन हुन्छ फेरि त्यहाँ र फेरि विभिन्न प्रकारका भगवानका अनेक भक्तहरूको पनि त्यहाँ संगम हुन्छ भक्त भक्तको दर्शन हुन्छ भक्त भक्तको एक प्रकारले संयोग हुन्छ र त्यसले पनि हामीलाई ऊर्जा त्यसले पनि हामीलाई शक्ति प्राप्त हुन्छ र साधना गर्नको लागि केही न केही शारीरिक श्रम पनि आवश्यक हुन्छ घरबाट गर्दाखेरि त्यति श्रमको पनि आवश्यकता पर्दैन हामी गाईघाटबाट आयौँ भनेदेखि शारीरिक श्रम पनि भयो तीर्थको दर्शन पनि भयो सज्जन महात्माहरूको साधु पुरुषको दर्शन पनि भयो एक एउटा चिज गर्दाखेरि अनेक हामीले चाहिँ त्यसको माथिका अनेक फाइदाहरू उठाउन सक्छौ त्यस कारणले अब यहाँ त त्यो कमै छ वहाँ त 108 किलोमिटर 108 किलोमिटर पैदल अब त्यो त अब त्यो हामीले त देखेका छौँ त्यो पैदल मात्र होइन खुट्टाले हिँडेर मात्र होइन उहाँ त साष्टाङ प्रणाम गर्दै पूरा शरीर सुताए सुताई त्यसरी पनि भगवानको यात्रामा जान्छन् ती भक्तहरू त्यो के को लागि त भन्दाखेरि आफ्नो भाव आफ्नो समर्पण सबै परमात्माको हो म परमात्माको हो मैले परमात्मालाई अर्पित गर्छु भनेर त्यसरी गर्नु त्यो अब आफूमा त्यो शक्ति छैन समय छैन र भाव छ भनेर घरबाट लिएर गएर पनि पुण्य नहुने होइन तर त्यसको पुण्य र त्यसको एउटा उत्साह त्यो भावले नै प्रदान गर्छ
0: गुरुले भने जस्तै पछिल्लो समयमा घरमै ल्याउन सक्छु नि त केदारेश्वर भन्ने यस्तो सानो मूर्ति लगे घरमै चढाउने खालको होइन त्यो खालको परम्परा पनि बढ्दै आएको छ व्यस्तताले पनि होला त्यसलाई चाहिँ कतिको अघि हुन त प्रसङ्ग आइसक्यो श्रमै गरेर जाँदा होइन धन सम्पत्तिले भगवानै किन्न सक्ने त होइन आफ्नो भाव प्रकट गर्ने हो त्यो खालको कतिको पाउनुहुन्छ गुरु जस्तै यो सोमबार मात्रै होइन कि अरू बेला पनि मन्दिरमा आउने दर्शनार्थीको भीड त्यो श्रद्धा त्यो भावना कतिको पाउनुहुन्छ
2: एउटा राम्रो प्रश्न हजुरले उठाउनु भयो कि मन्दिरमै किन जानु पर्यो घरमै पूजा गरे पनि हुन्छ घरमै मन्दिर ल्याए पनि हुन्छ ठिक छ तर मैले के भन्छु त्यसो घरमा मूर्ति नै किन ल्याउनु पर्यो घरमा मूर्ति नै किन ल्याउनु पर्यो मूर्तिको पछि किन पर्नु पर्यो भगवान् त सर्वत्र छ आफ्नै हृदयमा भगवान् छ अब त्यो परमात्माले ईश्वर सर्वभूतानाम हृदयशेर भिन्न तिष्ठति भ्रामयन सर्वभूतानि यन्त्रारूढानि माया ऊ परमात्मा भित्रै बसेर चलाइरहेछ त हामी बाहिर हेर्नै किनै पर्यो त हो त्यही किन पाए बाहिर हेर्नु परेको छ त भन्दाखेरि हामीले आफूभित्र रहेको आफ्नो स्वरूप परमात्माले देख्न सकेनौ त्यस कारणले हामीले के गर्यौं त मूर्तिको हामीले कल्पना गर्यौं मूर्तिको हामीले आश्रय लियौं त्यस कारणले अब जस्तै आफ्नो नजिकमा भएको भित्रै भएकोलाई देख्न नसक्ने जति अप्ठ्यारो भएर हामीले बाहिर खोज्यौं मूर्तिको कल्पना गर्यौं त्यो मूर्ति जति नजिक हुन्छ त्यति त्यसको प्रभाव कम हुँदो रहेछ त्यस कारणले हामी जति टाढा जान्छौं त्यसको त्यति प्रभाव हुन्छ भन्ने कुरो पनि हामीले बुझ्नु पर्यो त्यो अल्छेको कारणले अथवा अज्ञानको कारणले अब पूरा ज्ञान भएर सबै कुरो चित्त बुझेर गरेको व्यक्तिले त घरमै मूर्ति ल्याउँछ भन्दै भन्दैन ऊ त्यो ध्यानमा पक्रेर भगवान्लाई भित्रै देख्छ अब त्यो घरमै मूर्ति ल्याएर हुन्छ भन्ने कुरा चाहिँ मलाई चाहिँ त्यो आलस्यता असावधानी या अज्ञानताले त्यो भन्ने गरिन्छ मैले एउटा फेसबुकै कुरा हो मैले फेसबुकमा के पढेँ भनेदेखि कसैले प्रश्न गर्यो कि जब भगवान सर्वत्र छ भगवान व्यापक छ सबै ठाउँ भगवान छ भनेदेखि मन्दिरमै किन जानु पर्यो भने एउटाले प्रश्न गर्यो उसको उत्तरको रूपमा बडा राम्रो उत्तर दिए जब किताबमा सबै चिज छ किताब पढेपछि सबै आउँछ भनेदेखि विद्यालय किन चाहियो होइन जस्तै किताबमा सबै हुँदाहुँदै पनि त्यो किताबमा भएको कुरो जान्नको लागि विद्यालय चाहिन्छ विश्वविद्यालय चाहिन्छ महाविद्यालय चाहिन्छ त्यस्तै प्रकारले ईश्वर सर्वत्र छ व्यापक छ त्यो कुरो सही हो तर सर्वव्यापक ईश्वरलाई जान्नको लागि मन्दिरको शुरूआतमा आश्रय लिनै पर्छ जस्तै विद्यालय केही वर्ष गइसकेपछि अध्ययन आफ्नो अध्ययनको प्रक्रिया बुझिसकेपछि फेरि विश्वविद्यालय जानु परेन हामी नयाँ नयाँ किताब आफै अध्ययन गर्न सक्छौ त्यस्तै प्रकारले शुरूआतमा मन्दिरमा गएर साधना ध्यान भजनद्वारा हामीले त्यो मन्दिर भएको मन्दिरभित्र भएको परमात्मा सर्वव्यापक छ भनेर हामीले बाटो देखाउने मन्दिर नै हो
0: गुरु तपाईँ अत्यन्त वेदान्तको विद्वान व्यक्तित्व भक्तियोग ज्ञानयोग ब्रह्मयोग सबै कुराको अनुभव प्राप्त व्यक्तित्व अहिले जुन पछिल्लो प्रसङ्ग उठान गर्नुभयो नि दानै गर्नुपर्छ अथवा दिनै पर्छ भन्ने छैन तर पनि पछिल्लो समयमा धर्ममा व्यापार भइरहेको छ यसलाई चाहिँ कसरी लिनु भएको छ गुरु
2: यो हाम्रो सनातन संस्कृतिलाई जुन अहिले खस्काउने जुन काम भइरहेको छ त्यसमा मुख्य कारण भनेकै यही हामीले आफ्ना धर्मलाई आफ्ना चाडपर्वलाई आफ्ना संस्कारलाई आफ्ना रीतिरिवाजलाई पनि एउटा फेसनको रूपमा शोको रूपमा र व्यापारको रूपमा हामीले यसलाई लिन थाल्यौं त्यस कारणले पनि अन्य जुन सम्प्रदाय मैले अन्य धर्म भन्दिनँ अन्य सम्प्रदाय अन्य तरिकाले चाहिँ यो आफ्ना काम गर्नेवाला व्यक्तित्वहरूले चाहिँ हामीलाई हाम्रो भित्र रहेको त्यो हामीभित्र भनौँ न पलाएको हामीभित्र उत्पन्न भएको त्यस्ता प्रकारका प्रवृत्तिले चाहिँ अन्य अन्य जुन पथ पन्थ अन्य सम्प्रदाय जो विदेशी आबाट आयाधित भएका सम्प्रदायहरूले र त्यसमा लागेका हाम्रा देशका स्वार्थ प्रेरित र अर्थ लोलुप व्यक्तिहरूद्वारा चाहिँ हामीलाई अवहेला नगर्ने हाम्रो संस्कृति हाम्रो संस्कार हाम्रो साधना पद्धति प्रति आक्षेप गर्ने मौका उनीहरूले पाएका छन् र हामीले त्यसको दुष्परिणाम भोगिरहेका छौं। हजुरको यो सफलता रेडियोको माध्यमले यहाँका श्रोताहरूप्रति मेरो विनम्र आग्रह छ कि हामीले आफ्नो संस्कारलाई आफ्नो संस्कृतिलाई आफ्नो रीति रिवाजलाई आफ्ना परम्पराहरूलाई चाहिँ व्यापारीकरण गर्नु हुँदैन, यसलाई एउटा केवल प्रदर्शनको रूपमा लिनु हुँदैन। यसले हामीले आफ्नो संस्कृतिलाई त नुकसान छ, हामी आफैलाई पनि यसले चाहिँ नकारात्मक प्रवृत्ति हाम्रो कल्याण यसले हुनेवाला छैन। दुर्भाग्यले आज त्यही भइरहेको छ, मान्छेले जति झूठ गर्न सक्यो त्यही धर्मात्म भइरहेको छ आज, जति अनाचार दुराचार गर्न सक्यो जतिहरूलाई ठग्न सक्यो त्यति हो चालाक मान्न थालेको छ। यो विकृतिहरू आएका छन्, विकृतिहरूलाई हामीले सुधार गर्नुपर्छ।
0: हजुर, हामी कार्यक्रमको अन्त्यतर्फ पनि छौँ, अन्त्यमा एउटा प्रश्न सोध्न मन लाग्यो। जस्तै गुरुले अघि प्रसंग पनि निकाल्नुभयो, यति पवित्र तीर्थस्थलमा हामी बसेका छौँ होइन, अझ भनियो भने त यो त्रिशुली र कालीगण्डकीको बीचमा बस्ने बासिन्दाहरू यति अहोभाग्य भाग्यमानी शाली भनेर हामी भनिरहँदाखेरि गुरु, यो खालको महत्व, हाम्रो भूमिको महत्व, यो देशको महत्व हाम्रा नेतृत्वमा बसेका व्यक्तित्वहरूले कतिको बुझेको पाउनुहुन्छ?
2: नेतृत्वमा बसेका व्यक्तिहरूले बुझेको भएदेखि त आज यो देशको अवस्थाै हुँदैन थियो, यो जनताको यो अवस्थाै हुँदैन थियो। हामीले यसरी बसेर आफ्नो संस्कार संस्कृति परम्परा आफ्नो देशको विषयमा सोचिराख्नै पर्दैन थियो, त्यो अवस्थाै आउँदैन थियो। यही दुर्भाग्य हो, हाम्रो देशलाई हाक्छु भन्नेवाला नेतृत्वलाई देशलाई अगाडि लैजान्छु भन्नेवाला त्यो ठाउँमा बसेका व्यक्तित्वहरूमा व्यक्तिगत र क्षणिक मैले त्यसलाई स्वार्थ भन्नुभन्दा पहिला त्यो स्वार्थ भनेको अज्ञानजनित क्षणिक स्वार्थ, त्यो स्वार्थ उनको दीर्घकालिक स्वार्थ छैन र त्यो वास्तविक स्वार्थ पनि होइन। त्यो त्यसलाई उनीहरूले त्यो नोक्सानलाई नै स्वार्थ सम्झेका छन् उनीहरूले, त्यो अज्ञानको कारणले हाम्रो देशको भूगोललाई उनले बुझ्न सके, न हाम्रो देशको संस्कृतिलाई न बुझ्न सके, न हाम्रो देशको संस्कारलाई हाम्रो देशलाई बुझ्न सकेनन्। त्यस कारणले आज यो देशको यो अवस्था छ, जुन देशको संस्कृति जुन देशको संस्कार परम्परामा कुठाराघात हुन्छ त्यो देशको अवस्था त्यो देशमा बस्ने नागरिकहरूको अवस्था राम्रो हुँदैन र त्यो स्वयंको उनीहरूको पनि अवस्था राम्रो हुँदैन र त्यसको कारणले किनभनेदेखि प्रसिद्ध छ यथा राजा तथा प्रजा, त्यो देशको शासक जस्तो हुन्छ त्यस्तै प्रकारका उसका प्रजा हुन्छन्, त्यो जस्तै घरको मूल जस्तो हुन्छ त्यस्तै त्यो घरका अरू छोरा अथवा नाति अन्य सदस्यहरूको हुन्छ। त्यस्तै प्रकारले देश एउटा घर हो, राष्ट्र एउटा घर हो, त्यो राष्ट्रको मूल व्यक्तिको सोच उसको विचार उसको व्यवहार उसको आचरण जस्तो छ त्यस्तै प्रजाको हुन्छ। त्यसै कारणले त्यो नेतृत्वको त्यो दोषको कारणले प्रजामा पनि त्यस प्रकारको न मैले दुर्भाग्यले देख्छु न राष्ट्रियताको भावना छ न धर्मप्रति अभिरुचि छ, जै धर्मप्रति छ भने पनि त्यो खालि देखावामा सीमित छ, बाहिरी आडम्बरमा मात्रै सीमित छ, त्यो भित्रबाट त्यो आएको छैन। जस्तै दानको हजुरले गुरु गर्नुभयो, दान भनेको कस्तो चिज कस्तो भनेदेखि आफ्नो आफूलाई सबभन्दा प्रिय जुन वस्तु छ त्यो हो त्यो व्यक्तिलाई दिनु जसलाई त्यो व्यक्ति त्यो चिजको खाँचो छ र त्यो पनि त्यसरी दिनु कि उसलाई पनि थाहा नहोस् कहाँबाट आयो मलाई पनि थाहा नहोस् कि मैले कला दिएँ र कति दिएँ कसरी दिएँ। र आजभोलि त्यो दानलाई एक प्रकारले चाहिँ एकदम तडक भडकका साथमा प्रचारका साथमा अब त मैले त सुने अनुसार कहीँ केही सङ्घ संस्थाहरूमा त अब भन्ने बेलामा मैले 1,00,000 रुपियाँ दिएँ भन्ने अब दिने बेलामा 1 रुपियाँ पनि नदिने, अब त्यस्ता प्रकारका यी घटनाहरू भइरहेका छन्। यसले हामीलाई चाहिँ नोक्सान गरिरहेको छ, हाम्रो समाजलाई यसले नोक्सान गरिरहेको छ।
0: हजुर गुरु, अन्त्यमा के भन्नुहुन्छ? हामी कार्यक्रमको एकदम अन्त्यमा छ।
2: अन्त्यमा म यो सम्पूर्ण भक्तजनहरूलाई के निवेदन गर्छु भने हामी आफ्नो संस्कार संस्कृति आफ्नो राष्ट्रको चाहिँ कसरी यसलाई हामीले सुधार गर्न सक्छौँ। आए विकृति आए ठिक छ, आउँछ, यो समयको पनि यो माग हो, समयले दिन्छ, परिस्थिति हो यो चक्र कहिले एक ठाउँ हुँदैन यो चक्र एक ठाउँ भयो भनेदेखि गाडी चल्दैन त्यो गाडी चल्नको लागि पहिया हुनुपर्छ त्यस्तै यो राम्रो हुनु नराम्रो हुनु यो समाजको लागि देशको लागि त्यसले चाहिँ राम्रै गर्छ भनेर मैले त्यसलाई सकारात्मक रूपमा लिन्छु हामीले चाहिँ यसलाई बुझ्नुपर्छ र आफ्नो धर्म संस्कार संस्कृति राष्ट्रियताको विषयमा चिन्तन गर्नुपर्छ र अहिलेको सन्दर्भ भनेको श्रावण अब आजको पवित्र यो सोमबार यस कारण सम्पूर्ण भक्तजनहरूलाई चाहिँ भगवान प्रति ठिक छ यदि शरीरले साथ दिँदैन शरीर कमजोर छ टाढा छ भनेदेखि कोही जरूरी छैन म त यही भन्छु कोही जरूरी छैन कि कहीँ कुनै मन्दिरमै जानुपर्छ भने घरमा बसेर पनि भगवान केदारेश्वरको भगवान विश्वनाथको ओछ्यानमा सुती सुती पनि शरीरले साथ दिँदैन के गर्ने त मन हुनु पर्यो त्यस कारणले आफ्नो घरमा बसेर भए पनि भगवानमा शरीर घरमा होस् हजुरको चाहिँ मन परमात्मामा होस् मन्दिरमा होस् र यदि शरीरले साथ दिएको छ भनेदेखि गुरुले त यसो भनेको छ मनले गरेको छ मनले गरे पनि हुन्छ भनेर चाहिँ अल्छीले अज्ञानले चाहिँ घरमा बसेर नगरौं मन्दिरमै गएर गरौं भन्ने भावनाका साथमा सम्पूर्ण श्रोताहरूप्रति मेरो हार्दिक अभिनन्दन
0: हवस् त कार्यक्रम समय सन्दर्भको समय सकिएको छ आज सोमबार हामीले छलफल गर्यौं श्रावण महिनाको महिमा त्यो सँगसँगै शिव भगवानको व्रत उपासनापछि प्राप्त हुने शान्तानुभूति र आनन्दमय जीवनको विषयमा छलफल गर्यौं किन गरिन्छ यो विषयलाई उठान गर्यौं छलफलमा हुनुहुन्थ्यो
1: केदारेश्वर महादेव मणि सेवा आश्रम तथा केदारेश्वर वैदिक गुरूकुल विद्याश्रमका पीठाधीश डाक्टर सिद्ध घन चैतन्य महाराजज्यूलाई यो समयका लागि धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् शुभ दिन
3: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ अक्षय पुण्य लाभ कमाऊ
4: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा
3: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्नमन लायो।
2: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
1: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807567 9537325575।
4: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
4: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
6: आयो है मासु, ताजा ताजा मासु दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960। दोस्तीटु मिट सप
2: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छु गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
3: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षय रोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

డమరుకోడం గంటి భద్రాచిని డమరుకోడం శివ భజన గౌదన దం.

0: होइन हामीजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
1: हेर्नुहोस् न एम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् तनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: सत्यै बुझौं सफलता सुनौं साचो सत्यै बुझौं। यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सफलता,
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: नमन लायो।

0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
1: टोलाए कि
2: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
4: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्क टिपेर ल्याएछ मेरो छोराले।
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
4: अनि कहाँ छ छोरा यो पसल?
5: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
4: पोखरा 2 बिन्दवासिनी बस पार्क,
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
4: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
5: मोबाइल नम्बर 98460 59581
4: 98165 15475।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9850202325 9806535480 साथै आईएलएस र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9850011186, 9840635111। सम्पर्क नम्बर फेरि एकपटक 9840635111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 9850208104।
0: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
4: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जल अर्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
3: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। सुनसरीको कप्तानगंजमा झडप हुँदा एकजनाको ज्यान गयो, कर्फ्यू निषेधाज्ञा जारी। धनगढ़ीमा आत्मदाह प्रयास गरेकी युवतीको काठमाडौँ लैजाँदै गर्दा मृत्यु। नागडुङ्गा सुरुङ मार्गको उद्घाटन आज, सुरुङमा अत्यावश्यक गाडीलाई मात्र अनुमति दिइने। बाढ़ी र पहिरोले देशभर मुख्य राजमार्ग अवरूद्ध। सरकारी टोली र गोविन्द केसीको प्रतिनिधिबीच धनगढ़ीमा आज निर्णायक वार्ता हुँदै। र विश्वकप लिग दुईमा नेपालले आज नामिबियासँग खेल्दै। अब सुनौ पूरा समाचार। सुनसरीको कप्तानगंजमा दुई पक्ष बीच भएको विवाद र झडपका काममा एकजनाको ज्यान गएको छ, 12 जना भन्दा धेरै घाइते भएका छन्। जिल्ला प्रहरीकारले सुनसरीका अनुसार भीड़ नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली चलागेर स्थानीय नेवानगंज तीनका 24 वर्षीय ओमकारकाश मेहताको ज्यान गएको हो। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएको र उपचारको क्रममा ज्यान गएको प्रहरीले बनाई छ। घटनामा शस्त्र प्रहरी निरीक्षक सहित 8 जना प्रहरी सहित अरू केही घाइते भएको जिल्ला प्रहरीकारले सुनसरीले जनाएको छ। प्रहरीको अनुसार आज साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको, अर्को पक्षले मध्यरातमा अनावश्यक हल्ला भएको भन्दै विरोध गरेपछि दुई पक्षबीच भनाभन तथा झडप स्थिति उत्पन्न भएको थियो। झडपले उग्र रूप लिएपछि स्थानीय नियन्त्रणमा लिने प्रहरीले सुरुमा आसुल ग्यास पार गरेको थियो, त्यसपछि हवाई फायर गर्दा समेत अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ। यसरी जिल्ला प्रशासन कार्यालय सुनसरीले 5 वटा इलाकामा कर्फ्यू लगाएको छ। प्रशासनले हरिनगर बजार क्षेत्र, भुटुहाच बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको हो। यस्तै हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको सबै क्षेत्रमा आज बेलुकी 7 बजेसम्मका लागि 5 जना भन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा पनि लगाइएको छ। धनगढ़ीमा शरीरमा पेट्रोल छड्केर आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु भएको छ। धनगढ़ी उपमहानगरपालिका 7 की 35 वर्षीय ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार चौधरीले साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। उनलाई आफन्तले तत्काल उद्धार गरी सिधै प्रादेशिक अस्पताल पुर्याए उनएका थिए। उपचार क्रममा चिकित्सकले उनको शरीरमा करिब 60% भाग जलेको बताएका थिए। गम्भीर अवस्था केही चिकित्सक चौधरीलाई उपचारका लागि भेरी अस्पताल नेपालगंज पठाइएको थियो, तर आफन्तले उनलाई काठमाडौँ ल्याएका थिए। उनको आइतबार राति नै बाटोमा मृत्यु भएको र आफन्तले सोमबार बिहान 7 बजे प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक विष्टले बताएका छन्। उनको शव धनगढ़ी क्षेत्र प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। देशकै सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक रूपमा उद्घाटन हुँदैछ। संघीय राजधानी काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। आज उद्घाटन भएपछि केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन गरिनेछ। यस अवधिमा एम्बुलेन्स सुरक्षा निकायका गाड़ी तथा अरू अत्यावश्यक सेवाका गाड़ीलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूको लागि सुरुङ मार्ग खुल्ला गरिने सड़क विभागले जनाएको छ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूलाई कुनै शुल्क नलिने।

विभागले जनाएको छ। सुरुङ मार्ग सञ्चालनमा आएपछि नागडुङ्गा सड़क खण्डमा हुने लामो ट्राफिक जाम, तीव्र उकालो, घुमाउरा सड़क र दुर्घटनाको जोखिमलाई त कम गर्दै यात्रीलाई झण्डै एक घण्टासम्म समय बचत हुने अपेक्षा छ। साथै इन्धन खपत घट्ने र मालवाहक तथा यात्रीवाहक गाड़ीको सञ्चालन खर्चमा समेत कमी आउने अपेक्षा गरिएको छ। देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढ़ी र पहिरोका कारण मुख्य राजमार्ग अवरूद्ध भएका छन्। सोमबार बिहान 4:30 बजेसम्मको प्राप्त विवरण अनुसार धेरै ठाउँमा सड़क बन्द भएको कारण यात्रुहरू अलपत्र परेका छन्। बागमती प्रदेशमा सड़क अवरूद्धको असर धेरै थाकिएको छ। काभ्रे स्थित बीपी राजमार्गको रोसी गाउँपालिका 9 पन्थली र वडा नम्बर 8 को गिम्दी बेसीमा पहिरो जाँदा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै राजमार्गको खुरकोट नवापाल थोक र कुटुन्जे बेसी खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै राति 8 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन रोक लगाइएको। मकवानपुरको कान्ति लोकपथमा पनि बेलुकी 5 बजेदेखि 5 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशी स्थित 4 किलो र कोदारीमा पहिरो जाँदा अरणीको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। रसुवाको उत्तर गया स्थित खाल्टेमा बाढ़ीले त्रिशुनी मैलुङ स्यापुरवेसी सड़क पूर्ण ठप्प भएको छ। दोलखाको लामा साँखु रामेछाप राजमार्ग पूर्ण रूपमा बन्द भए पनि वैकल्पिक बाटो खुलाएर सवारी सञ्चार गरिएको छ। चितवनको नारायणगढ़ मुगलिन सड़क खण्डको सिमलतालमा भने सवारी आगमन सुचारू भएको छ। कोशी प्रदेशतर्फ अविरल वर्षाका कारण इमलामको राजदुबारीको मेचीमा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। गण्डकी प्रदेशमा म्याग्दीको बेनी जोमसुम सड़क खण्डको बैसरी र सुके बगरमा पहिरोका कारण सड़क पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै गरी बागलुङ स्थित कालीगण्डकी करिडोरको बेलबगरमा भने पहिरो पन्छाएर एकतर्फी सवारी साधन खुलाएको छ। शहीद शरचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वार्थ प्रेरित पदाधिकारीको नियुक्ति खारेज गर्नुपर्ने लगायतका 5 बुँदे माग राखेर अनशन प्राध्यापक डाक्टर गोविन्द केसीसँग निर्णायक वार्ताको तयारी भइरहेको छ। आइतबार क्षेत्रीय अपराधिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेको कार्यकक्षमा 12 घण्टासम्म सरकारी वार्ता टोली र केसीको प्रतिनिधिबीच छलफल चलेको थियो। उनीहरूबीच समझदाको मसौदा समेत भइसकेको थियो तर केही प्राविधिक कुरा मिलाउनु पर्ने भएका कारण अन्तिम सहमति हुन सकेन। डाक्टर केसीको सहयोगी डाक्टर अमृत जैसीले शहीद शरचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका अधिकारी सम्बन्धी वैकल्पिक व्यवस्था र निजी मेडिकल कलेजको सीट संख्याको व्यवसाय प्राविधिक कुरा मिलाउन बाँकी रहेकाले आइतबारको छलफल बिना निष्कर्ष सकिएको बताएका छन्। आज बिहान 10 बजे फेरि नयाँ वार्तामा जुट्ने गरी राति 11 बजे मात्रै दुवै पक्ष छलफलमा उठेका थिए। अब एउटा खेलकुदको समाचार। आईसीसी क्रिकेट विश्वकप लिग दुईमा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यो खेल नेदरल्याण्डसमा नेपाली समयअनुसार दिउँसो 2:45 बजे शुरू हुनेछ। नेपाल नामिबियाबीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेको दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रिएका छन्। आज सम्पन्न लिग दुईको खेलमा नामिबियाले नेपाललाई 8 विकेट पराजित गरेको थियो। नेपालले यसअघि लिग दुई अन्तर्गत नेदरल्याण्डसँग खेलेको खेलमा 6 विकेटले पराजित बिहोरेको थियो। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनले हार बिहोरेको थियो। त्यसैले दुवै टोली आज खेलबाट पुनरागमन गर्ने प्रयास गरिरहेका छन्। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सँगालोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सुनसरीको कप्तानगंजमा झडप हुँदा एकजनाको ज्यान गयो। कर्फ्यू र निषेधाज्ञा जारी। धनगढ़ीमा आत्महत्या प्रयास गरेकी युवतीको पाठपुर लैजाने गर्दा मृत्यु। नागडुङ्गा सुरुङ मार्गको उद्घाटन आज। सुरुमा अत्यावश्यक गाडीलाई मात्र अनुमति। बाढ़ी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरूद्ध।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615553050 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिउँ कि क्या हो?
8: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

कार्यक्रम लोक चौतारी लोक दोहोरी भाकाहरुको एउटै संगम कार्यक्रम लोक चौतारी बिहान 9:15 देखि 10 बजे सम्म मात्र रेडियो सफलता 103.4 मेगाहर्ज।

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार साथमा लोक सांगीतिक अभिवादन जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज को नियमित कार्यक्रम लोक चौतारी को पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईकै सहयात्री प्रीति कार्यक्रम लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइन को www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट रेडियो सफलताको फेसबुकबाट रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट महरूसँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओराली भन्ज्याङ चौतारी वनपाखा घाँस दाउरा मेला पात पानी पन्दुरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ भन्दै यति बेला भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोशीले प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघार्ने अनुमति चाहन्छु।

हजुर, अत्यन्तै मिठो सांगीतिक कोशीले प्रस्तुत भइसकेको छ कार्यक्रममा। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक कोशीलेहरू प्रस्तुत गर्ने गर्छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौं। यहाँहरूको कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सदैव भोग रहनेछौ भन्दै यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्ने अनुमति छ।

0: अवश्य पनि यो मिठो सांगीतिक कसरी सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कसरीहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछुरका गीत, कहिले रमाइलो, कहिले सालैजु, कहिले एकल भाकाहरू, कहिले कौडा, कहिले पञ्चे बाजेका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँका रोजालाई पनि हामी स्थान दिनेछौ। कहिलेकाहीँ कलाकारहरूसँग भलाकुसारी गर्नेछौ भने कहिलेकाहीँ यहाँहरूका सल्लाहसित पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौ भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कुशली प्रस्तुत गर्नेछु अनि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउनेछु कार्यक्रम लोक चौतारी सुन्दै जानुहोला।
1: अमेरिकाको ग्रिन कार्ड नभए जान्न भन्छु मेरो बाबु, ए अमेरिकाको ग्रिन कार्ड नभए जान्न भन्छु।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9867081234, 9750707123, व्हाट्सएप नम्बर 9801717123।
2: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, झोका, अजेल गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
7: हेलो
8: सुनिता,
7: हजुर सन्चै कस्तो छ हजुरलाई?
9: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
7: बरु तालिम लिँदा कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
9: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
12: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
11: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
11: फोन नम्बर 061557915।

0: घरेलु हिंसा अन्त्य हाम्रो सरोकार,
1: महिला पुरुष दुवै जिम्मेवार।
2: जनहितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा।

हजुर एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीले प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु। यहाँहरू सम्पूर्णलाई समेट्दै स्वीकार गर्नुहोला।

आफूसँगैदेखि कसैले अवश्य पनि हरिशंकरले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मिलन बिछोडका गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यानकि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छिट्टिएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक कोशीले यहाँ समक्ष छिर्दै भोलिको बसाईमा पुनः भेट हुने वाचा गर्दै आजको बसाईबाट म तपाईँकै सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। हेरिन्जेल कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई धन्यवाद। भोलिको बसाईमा पुनः भेट हुने नै छ। जय गीत जय संगीत। तपाईँको बाँकी पल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। धन्यवाद।

0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेकसाइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: हेलो
6: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
5: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेकसाइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था।

0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
1: सफलता स्टूडियो टाइम।

0: लागि तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ। यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद।

0: मोबाइल नंबर 9871487488।
1: करण साइकिल पसल आखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकिल स्वास्थ्य का लागि लाभदायक छ, त्यसैले साइकिल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे। जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू, तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-050 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिमलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061-587-915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
9: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा 2 बिन्दवासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 98460-59581
7: 98165-75
10: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुत उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
2: Studio time. It's

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9870285575 9807 15947 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337, मोबाइल नम्बर 9850607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615898488।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: भोलि घरमा पूजा छ। पूजाका सामग्री केही लिन जान पाएको छैन। फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
1: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
0: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
2: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
0: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।
3: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
4: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डाक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि 4 व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98284-20-20। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
3: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्लेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9816692983 9855582855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 75।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9856034। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्ष

0: सेवामा समर्पित
1: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमुदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: nơi nơi nơi ơn vui lại chiều thăm từ hàng đây nào.
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821 2714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061-587-9015
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटिपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटिपी दिने नगरौं, ठगी हुनबाट बचौं।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: होइन नानीलाई के भयो किन रोइरहेको
1: हेर्नु न दिदी झाडा पखाला लागेर बेहाल छ
0: ए यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ बुझ्यौ
1: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बेस
0: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: बाजी, अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्? मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्रै छौ? मसँग त अस्ति चलेको फिल्मको
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने
1: अलि सुस्तरी बोल न। मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो। पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियोले ती लगातार काम छ
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-2127 र 98-038-2140 सम्झनु है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हेर्नु साङ्लो बरु, बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9557325575।

0: के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्णा
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00-851। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताप चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ।
3: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक खेलकूद साथी स्टेशनरी सामान फोटो कपी प्रिंट बाइंडिंग रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनु।
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर प्रोप्राइटर मीनराज खड़का फोन नंबर 061535651 सम्झनु है नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802121050 9825170014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नवयुनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852910504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9867881234, 9705077123, व्हाट्सएप नम्बर 9811707123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा।

0: 98 5 60 11 0 99 98 28 84 20 20 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: महिला दाई, ए महिला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: ढुक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846-00851।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 9807-81-234, 9705-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: साह्रै मिठो कुरो सम्झायो हो साइला।
1: अब अहिले थरी थरीका चिसो थरी थरीका कोला खोइ बता गयो धारा बता गयो
0: त्यो बोतलको पानी न त पुरा भिज्ने न त पुरा तिर्खै मेट्ने।

0: होय अब त देवता पनि भेट्छन् वन जंगल पनि भेट्छन् देवी देवराली पनि भेट्छन् यही पाराले त मान्छेले मान्छेलाई पनि भेट्छन् के अरे
1: भेट्छन् मात्रै भेटिसके साईलाई भेटिसके।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घर को सुंदरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरानै भइसके।
3: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 9857234161 9826608।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियोले
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लेढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061-57-9015।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।

0: नमस्कार, म गायिका सीता परियार। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-7 मोबाइल नम्बर 9856-28-7 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9856-28104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
5: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
7: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउ
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
11: मुहान वरपरका रुख नकाटौ र सफा राखौ फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97659 50 960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा चाट मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
5: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560231461, 98266098।

0: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेजुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811562983, 9855852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार। स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा, 4 सिद्धार्थ चोक, फोन नम्बर 0615707636, 9855202325, 9806535480। साथै आयल पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकै छ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू, सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फुलहरू।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: स्वयं
3: के रे
2: दाई बाउले हाम्रो लागि यत्रो घर छोडे गाडी छोडे सारा सम्पत्ति छोडे केवल एक चिज मात्र छोड्न सकेन यार
3: के
2: काम गर्ने केटी उसलाई चाहिँ आफैसँग लानुपर्छ त्यो पनि अमेरिका
4: तैँले ठिक भनिस यार यदि यो घरमा एउटा राम्री काम गर्ने केटी भए कति रमाइलो हुन्थ्यो होला
2: यस यु आर राइट
4: कोही जा ढोल
2: आफै जा आफै जानु न
4: दुईजना हिँड उठ
5: यो घरमा काम गर्ने मान्छे चाहिएको छ भन्ने सुनेको थिएँ त्यही भएर आएको

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98 660 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम चिनीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्ज मा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश

0: नमस्कार। कार्यक्रम आध्यात्मिक सन्देश को प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे। राधा माधव समिति नेपालको प्रस्तुति कार्यक्रम आध्यात्मिक सन्देश तपाईँ रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक हप्ताको तीन दिन आइतबार, सोमबार र मंगलबार सुन्न सक्नुहुनेछ। मानव जीवनको परमचरम लक्ष्य सुख आनन्दको बाटो देखाउनु नै वर्तमान समयका अनन्त विभूषित श्री 1008 श्री कृपालुजी महाराज समन्वयवादी पञ्चमम जगद्गुरुत्तम हुनुहुन्छ। उहाँका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी हुनुहुन्छ। सुनौ उहाँको प्रवचनको आजको श्रृंखला।
1: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्। तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तीनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले

प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।

प्रहिणोति तस्मै तग्वं हा देवमात्म बुद्धि प्रकाशम मुमुक्षुर्वै शरणमहं प्रपद्ये। वेद कृत वेद वित वेद विद्य वृंदावन चंद्र चरण चंचरिक महानुभाव, नियमानुसार के बेर हरिनाम संकीर्तन गर्नु होस्। पश्चात धारावाहिक प्रवचन श्रृंखला अगाडि बढाइने छ। भगवान नाम संकीर्तन में सबले साथ दिनु होला। पहिला म बोल्ने छु, पश्चात यहाँहरूले दोहोर्याउनु हुनेछ।

श्रीमद् सद्गुरु भगवान की, भगवान श्री पशुपति नाथ की। कृपया अब समाहित चित्त गरेर बस्नुहोला। हिजो को प्रवचन बा मैले तपाईहरुलाई समझाए, सर्वश्रेष्ठ ज्ञान सनातन ज्ञान वेद। वेद भन्छ इह चेदवेदी दथ सत्यमस्ति न चेदिहा वेदिन महती विनष्टि ही। केन उपनिषद दूसरो खंड को पांचों मंत्र। अर्थात हे मनुष्य शरीर धारी जीवात्मा हो, ध्यान देवो कि यो मानव देह अमूल्य छ, यसको मूल्य जान, महत्व जान, भेल्यू जान। अन्यथा महान हानि हुने छ। कति हानि हुने छ? वेदले पुनः बतायो, इह चे दशकत बोधुम प्राक शरीरस्य विश्रसः ततः सर्गेषु लोकेषु शरीरत्वाय कल्पते। कठोपनिषद 2-3-4। अर्थात यति धेरै हानि हुने छ कि मानव देह को महत्व जानेनौ र यसको लक्ष्य के हो त्यो प्राप्ति हेतु प्रयत्न गरेनौ भने। कति हानि हुने छ तब बताइयो, कल्पौ सम्म दुखदायी योनिमा जानु पर्ने छ। त कल्प को हिसाब मैले हिजो बताए तपाईहरुलाई, 4,32,000 वर्ष को कलयुग, 8,64,000 वर्ष को द्वापर युग, 12,96,000 वर्ष को त्रेता युग र सत्य युग 17,28,000 वर्ष को। ध्यान दिनुस, यो चार युग मिलाउँदाखेरि 43,20,000 वर्ष हुन्छ। यो 71 पटक बित्दाखेरि एक मनवंतर हुन्छ, अर्थात 30,67,20,000 वर्ष। यो 14 पटक बित्दाखेरि एक कल्प हुन्छ, अर्थात 4,29,40,80,000 वर्ष। जुन भनेको सृष्टिकर्ता ब्रह्माजी को एक दिन हो, एक दिन। हाम्रो 4,29,40,80,000 वर्ष त्यति नै लामो ब्रह्माजी को रात हुन्छ। त्यस हिसाबले ब्रह्माजी को उमेर जुन छ 100 वर्ष को हुन्छ। 100 वर्ष यानि कि 31,53,60,000 वर्ष को ब्रह्माजी को आयु हुन्छ। तो यहां कल्प माने 4,29,40,80,000 वर्ष एक कल्प हुन्छ। त त्यस्तो कल्प हजारौं हजार दुखदायी योनिमा जानु पर्छ यदि हामीले यो मानव देहमा लक्ष्य प्राप्ति हेतु प्रयत्न गरेनौ भने। यति ठूलो हानि हुन्छ र दुखदायी योनि नरकादिक को भोग गर्नु पर्छ। कुकुर बिरालो को योनिमा जानु पर्छ। बिष्टा जुन तपाईहरू हेर्न पनि रुचाउनु हुन्न, त्यो बिष्टामा रहेको कीरा जुन छ त्यो बन्नु पर्छ। यदि हामीले यो मानव देह खेर फाल्यौं भने बताउनुहोस् कति हानि हुन्छ? यो बताउँदैछ को? वेद। वेद के हो? वेदो नारायण साक्षात्, वेद स्वयं भगवान हो। भगवान भागवत 6:41 पढ्नुस् पल्टाएर। भगवान भन्दैछन् हाम्रो लागि, यो ज्ञान प्रदान गर्दैछन् र वेद अनुसार नै गीता भागवत रामायण छन्। वेद वृक्ष हो, अरु हांगा बिंगा हुन्। गीता स्वयं भन्छ सर्वोपनिषदो गावो दोग्धा गोपाल नंदन
गीता वेद बाट दुहे को दूध हो र दुहुने श्री कृष्ण हुन गोठाला हुन। देहो गीता भागवत सर्व वेदांत सारम ही श्री भागवत मिश्यते। भागवत 12 स्कंद को 13 अध्याय को 15 श्लोक भागवत स्वयं वंश मेद को अंश हूं। रामायण नाना पुराण निगमागम सम्मतम यत रामायणे वेद सम्मत छु रामायण वंश अंश हूं। अर्थीयं ब्रह्म सूत्राणाम सर्वोपनिषदोमपि ब्रह्म सूत्र वेदांत दर्शन तपल नाम सुन्न बावला त्यो पनि वेद के सार हो। स्वयं वेद व्यास जी बताउँदै छन् त यी सब वेदलाई आफ्नो जनक पिता मान्ने शास्त्रहरू एक स्वरमा भन्दै छन् कि मानव देह को महत्व जान, इसको लक्ष्य के हो त्यो जान, प्राप्ति हेतु प्रयत्न कर। गीता में भगवान श्री कृष्ण ले बताए आसुरिम योनि मापन्ना मूढ़ा जन्मनि जन्मनि पढ़ गीता 16 अध्याय को 20 श्लोक। हे मानव देह प्राप्त जीवात्मा हो तुरंत अपनो लक्ष्य को खोजी कर। श्री कृष्णले अझ स्पष्ट पारे लोभ लालच इत्यादि मा न फस संसार को सब यही रहन्छन्। मर्ने बेला में एक सीओ पनि लान सक्दैनौ र जति लोभ गर्छौ ती सब नरक का द्वार हुन। लोभ आदि गर्नु त्रिविधम नारकस्येदम द्वारम नाशनमात्मनः कामः क्रोधस्तथा लोभस्तस्मादेतत्रयम् त्यजेत। गीता 16 अध्याय को 21 श्लोक खोलेर पढ्नुस्। लोभ नगर संसार बटुल्नमा। लोभ जुन छ त्यसले जुन तिम्रो आत्मा छ त्यसको नाश गरिदिन्छ, नाश। यहांसम श्री कृष्ण बताउँदै छन्। त फेरी हामीलाई दाल रोटी खान त जरुरत छ, कमाई धमाई त गर्न पर्यो। अरे त्यस सम्बन्धमा पनि श्री कृष्णले बताए खाऊ पिऊ तर जति जरुरत छ त्यति जम्मा गर, त्यो भन्दा बढी हैन। बाकी वास्तविक लक्ष्य के हो त्यो खोजीमा लगाऊ, केवल संसार बटुल्नमा होइन। यावत् भ्रियेत जठरम तावत् स्वतम हि देहिनाम अधिकम यो भिमन्येत सस्ते नो दण्डमर्हति। भागवत 7:14-8 त्यहाँ बताइएको छ कि जति तिम्रो पेट भर्नलाई जरुरत छ यावत् भ्रियेत जठरम, बस त्यति बटुल संसार, त्यो भन्दा बढी बटुल्न त पारै जाओस्। मेरो हो भनेर यदि कसैले पनि मान्छ भने डोन्ट माइन्ड। भागवत को सीधा शब्द को अर्थ निकाल्दैछु, म शब्द अनुसार बोल्दैछु। सस्तेनो दण्ड मर्हति अर्थात पेट पाल्नु भन्दा बढी यदि कसैले मान्दछ मेरो हो भनेर भने पनि त्यो चोर हो, चोर। सस्तेनो चोर हो भागवत भन्छ, त्यसलाई दण्ड दिनेछ, दण्ड मर्हति। भागवत आशय यो हो कि तिम्रो शरीरलाई परिवारलाई आवश्यक पर्ने जति नभई नहुने त्यो त बटुला, तर बाँकी समय पनि त्यही बटुल्नमा नलगाऊ। तिम्रो लक्ष्य के हो त्यसको खोजीमा लाग, यो आशय हो यसको। हेर्नुहोस् लोभ जुन छ मुख्यतया दुई प्रकारको लोभ हुन्छ, एक संसारको पदार्थ बटुल्ने लोभ, एक हाम्रो उमेर बढी रहोस् मर्न नपरोस्। यही दुई प्रकारको खास लोभ हुन्छ। तर यो दुवैले अन्तत्वगत दुखै दिन्छन्, हामीलाई अनुभव छ। हेर्नुहोस्
कोही व्यक्तिलाई सोध्नुहोस् अरे सत्संग भइरहेछ यहाँ निशुल्क कुनै केही दिनु पर्दैन, गएनौ सत्संगमा? अरे जानु त हुन्थ्यो तर के गर्नु, घर कुर दिने व्यक्ति छैन, यत्रो ठुलो घर छ, सामान छ, चोरी इत्यादि भयो भने हेर्नुहोस् दुखी छौ। मतलब चाहेको बेलामा गएर सत्संग गर्न पनि पाउँदैन बिचरा, दुखी भयो। जो छैन थाक ल्याएर श्रवण गर्छ, त फेरि तिमी के को मालिक? तिमी त नौकर भयो, चौकीदार भयो, चौकीदार घर कुर्ने पाले भयो, सब सामान इत्यादिको तिमीलाई डर छ, हेर्नुहोस् यो पदार्थले दुखै दिन्छ। अर्को चीज, जुन संसारमा व्यक्ति ठूलो मान्छे बन्न प्रयत्न गर्छन्, ठूलठूलो पोस्टमा जान, एक साधारण व्यक्ति ठाटले सड़कमा हिँड्छ कुनै प्रब्लम छैन, तर ठूलो व्यक्ति भयो, नेता भयो, मन्त्री भयो, प्रधानमन्त्री भयो, अब डर, हे त्यसले मार्ने हो कि, त्यसले मार्ने हो कि, पुलिस सेक्युरिटी, बाहिर घुम्न पाउँदैन बिचरा, जेलमा जस्तो बस्नुपर्छ हर समय, बताउनुहोस् झन दुखी भयो, दुःख प्राप्त भयो, धनवाला पोस्टवाला, अरे बेला न कुबेला बाहिर ननिस्क, कसैले अपहरण गर्ला, कसैले डाका डाल्ला, हर समय डर दुःख। त्यही प्राप्ति हेतु हामी हर समय प्रयत्नशील छौं। यो लोभ संसारी पदार्थको, पोस्टको, अर्को बाँची रहूं, यो लोभ, कोही मर्न चाहँदैन, ध्यान दिनुहोस्। यद्यपि बोल्छन् व्यक्तिहरू जब संसारमा कष्ट उत्पन्न हुन्छ, परिवारबाट गर्न खोजेको काम बिग्रिन्छ, तमाम प्रकारको दुःख प्राप्त हुन्छ, त मर्न पाए पनि हुन्थ्यो यो भन्छन्, मर्न केवल बोल्छन् तर मर्न चाहँदैन। हेर्नुहोस् एकपटक एक व्यक्ति यही भन्दै थिए, हे भगवान मर्न पाए पनि हुन्थ्यो, दुःख कति सहनु, त यमराजजी त्यही बाटो कतै जाँदै रहेछन्। यमराजजीले सुने, यमराजजीलाई नि मजाक गर्न मन लाग्यो, यमराजजी तुरन्त त्यहाँ उत्पन्न भए, भयानक शरीर लिएर, त जो व्यक्ति मर्न पाए हुन्थ्यो बोल्दै थियो, उसले यमराजजीलाई सुधेर भने, देखेर भने कि अरे को हुनुहुन्छ, किन आउनुभयो यहाँ? यमराजजीले भने, जसलाई तिमी अघि भर्खर पुकार्दै थियौ त्यही हुँ म, मृत्यु अघिसम्म भन्दै थियौ कि मृत्यु पाए हुन्थ्यो, ल आए म हिँड, त उसले भन्यो अरे कहाँ म मर्न चाहन्छु।